इश्क की छाव चल छैया छैया सारे इश्क की छाव चल छैया आओ जन्नत चले चल छैया छैया आओ जन्नत चले चल छैया चल छैया छैया।